0: نوديها كم ميجاهرتز تبقى هي FM.
1: مي جهونية كنت أكل دل آهي كنو مثلون أمي إنجي بسكورية كجسا ديوك مي وارو نكوريا مي بيكا بي بسكورية كنو جهن
2: إكسكيوز تانكولة تاكا فارنان دا
1: داتا ما بس مي ورنوا تانكولة نو دي بيگن
2: آهرنگي گه درومتي گه تيني تيا پورة تانكولة كوريا ويس فاحت ويس جسا ديم آه نگي أبا دي ويني
1: إيه هنتا سوري
2: درفلا Sama, tita ini kan coach itu kiewe ni. Berungga mewe adu fakgan dong. Lahir kerana kiewa ka.
3: Mama, wakik macam ni res kiewe ta. Jadi kan huru kan lawa jaha show kule adu nung eh ngadern niwe. Ati ege mati bahasa ta adu fakgan dah di bolu keris saiba.
2: Dengki kurani darfla. Eh le kuda miha. Iru kule nuan ninda wa famin ku meli sihara ya. Adem ini orang ni, en helam waira, nama ada besar.
4: Hamhe me mahad ya gaim kurma, kau me mihe kuis, emihe ke fardi zima ada kurba.
3: Bapa, duruwe balawa.
1: Kini bi, derfla.
3: Alukanu benum bapa ya miki ada.
1: Enta. ओके अब क्या है बापा मीटिंग अब क्या
3: दुम फतो के इस्तियो मालु कुरुमु अंगेग कैंसर जे है हितो के बालिता जे है स्ट्रोक जे है फुप्पा में के कैंसर जे है ने वाला निजामु के बालिता जे है गोहरु के कैंसर जे है टाइप 2 डायबिटीज जे है
1: की बे बापे ते क्या दिन
3: ಕೊಕ್ಕಯ ನುಫೆನ್ನ ಗೊತ ಸಿರ್ರುಂ ಬಪ್ಪ ಸಿಗರೆಟ್ ಬೋಕಂ ಇಂಗೆ ಕೊಕ್ಕ ಕೊಕ್ಕಯ ವಸ್ವಿಸ್ ದುವ ಹೊಕ್ಕ ವರದ್ ದೆರವೆ ಬಪ್ಪ ಸಿಗರೆಟ್ ಬೋತಿ
1: ದರಫ್ಲ ಬಪ್ಪ ದೆಂದು ವಹಕಸ್ ದಂ ಫತ ಇಸ್ತಮಾಲ ನ ಕುರಾನ್ ಪ್ರಾಮಿಸ್ ಇಂಗೆ
3: ಕೊಕ್ಕ ವರಂ ಉಫಾ ವೆಚ್ಚೆ